अस्सलाम वालेकुम एंड अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू। उम्मीद है मदे चटोल बरातर उजुल खुशाल आंडी डॉक्स गाना दे छवन बमजो और बिल्कुल जी खंदु नकी भाई और बिल्कुल दगाश पाऊं पखेर खेरिया त आराम सुकून से रोग से हट से तेरे शुई सुकून बीमार व्यान भी सुकून द रोग से हट से मखनवी अल्लाह ने बिल्कुल जिया हुई लस्से हाथ न वर के अल्लाह ने बिल्कुल जी दागी पली दखले लाली दारू के اللہ تا سبحان خپل خاص رحم وکړي تیسره زمونږ आवाज سو کوموري چرته موري پکم سي پکم سي م پکم علاقہ کې موري د ټول نما کې ټول دا ګوډي ګوډي ګوډي ګوډي ګوډي ګوډي ګوډي ګوډي مورنینګ اینڈ صبح پکې سحر مو پکې امید درو لري چټول براتره ټول خوشاله ټیک ټاک شو کاله د ژوند په مزور په خوندونه کې به زمنګ شران دی مشران دی غنټی والدی ماشومان دی پمنګ باندې ګران دی اور خوخی کروان دی

0: खजिनु काल बैस्कोमा पसी पर 315 94 में 72 30 दो 0342 311 22 92 लस में नडकम सलोर बजो बरस्ता सु काल बैस्कोमा तकरीबन दा सिनी में गंटा पाते रे केना लस में टकम ता और यो आसान गोंद के सवाल में रावळे वे जे हर चाला बोरजी सईदा और हर चाला बोरजी मातबो ई चार द टिकु वे लियो अगलावा द एशमा तरफ न गिफ्ट मिलाई वी की सस्ता सो पकार वी कम यो प्रोडक्ट सा सो पकार वी यो द्वा द्रे प्रोडक्ट सा सो पकार वी सलोर किसान बजान सर विनर रावलू को दगा हर दी सर ताल्लुक सादी सईदा हम सवाल दा दे चे जन्नत की मिट्टी किस तरह की है मतलब द जन्नत चिकम खावर दमो द पुख्तो की खावर वाली उर्दू की वो तो मिट्टी होएगा ना अगब संग भी सही रहा मतलब संग भी संग भी बताओ सुबह तो जी संग भी दस रोज़रो भी आया दस पिनु जरूर भी आया संग भी यू नो कुदा संग भी दाताओ सपतरा नो माला बा जवाब पकाल बाने रखा वही सही था कुदा कलराउन न पाते शुआ नो ब्याह को मासरा अवल प मैसेज बानी सूखू औचा अवल मैसेज कर लो नो अगीबा और विनर रावलमा सही था नो कुदा कलराउन न पाते शुआ प मैसेज बा विनर रावल उड़े ज्यादा आसान सवाल ले सवाल दा दे चीता जन्नत खाओ रहा संग भी जन्नत की मिट्टी किस तरह की है सवाल चिकम दे कहना बताओ सुबह माला रखे हुई द फोन पली के बाद यार ऐसे ही गुरु जी द काल पली कर रहा सूख दिया सलाम अलैकुम रहमतुल्लाहि व बरकातुहु
1: वालेकुम अस्सलाम
0: स्टडी मशी पखेर आली
1: जन्नतिश
0: दा रेडियो दिल को नहीं पमजा कहा सही था माशाल्लाह सूख खबरी कवि द कम जीना خوشحال اول اول زلی کال گڑے کم کم پروڈکٹ تے استعمال ہوئے پا اشما کی ہوتا تے مطمئن نمونے درزی کنے درزی
1: بلیچ اشما والا اشما ہر بلائی
0: نو سنگا صفائی دیدار کڑی دا تاسو تے خوشحال یہی کنو ماشاءاللہ ٹول باجہ وڑک زمانگا پروڈکٹ خب درس کے خرسی گی ماشاءاللہ نو بیدر تو ویل جم منم دی نو ټول خلک له بس پیغام ورکوي چې اشما لاس خپو ولا بلیج استعمال کی کنه
1: ها دا استعمال کړی هسته ریزه
0: او موسم څنګه دی ګرمي شته او کنه شته
1: هاګان لګي خني
0: دا راته وایي چې خني دا جوړې مری ته تلې ها خدای ته وځي سوال میکړي اوریدلې دې کنه وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ

0: Okay, the next caller of the show. Assalamu alaikum. Assalamu alaikum.
1: Walaikum salam, Nazman bhai, kya haal hai?
0: Bilkul wahi purana haal hai si.
1: Changa wadain.
0: Bilkul main to changa wadain. Janab kon gal karin de the kitto tuchi? अच्छा कुतब कलोनी टांग दे साथे के प्रोग्राम दे विच खुश आमदीद है कैसे
1: खैर खैर बड़े मेहरबानी सुना दे दिल दे विच वाला हाल सुना दे
0: हां
1: दिल दे विच वाला हाल सुना दे
0: दिल वाला हाल सुनाओ
1: दिल दे विच वाला हाल सुनाने वाला नहीं है जनाब
0: क्यों
1: क्यों
0: बस हालात खराब की थी पिए ना सी उम्र दूध थे
1: अच्छा गर्मी दिन में
0: हाँ ना सी गर्मी है ना बहु बहु गर्मी है सी
1: हाँ उम्र दूध क्या आद है
0: ओ वो आद है सी है कि मेरे को गर्मी नहीं लगती पिए सी
1: अच्छा ओ आये सिले सिले ही पियो सी ना घर दे विच
0: हाँ पता नहीं जो आग दे कि मेरे को गर्मी नहीं लगती विच मैं नो टेंशन प्रोडक्ट की सवाल करे ना हाँ
1: हाँ
0: दिन दे विच ना
1: अच्छा।
0: बहु मैं को गर्मी नहीं लगती जी अभी मेरे को गर्मी नहीं लगती ऐसी
1: अच्छा गर्मी को नहीं लगती
0: हाँ ना ते को लगती है ऐसी
1: यार गर्मी तो है जरा गर्मी तो इतने ज्यादा गर्मी है जो रहे ना
0: ते को लगती है इस्तेमाल करें
1: यार मैं तो इस्तेमाल ना करें घर के विच इस्तेमाल करें ने क्रीम वगैरह इन्ना
0: हां हां वो इस्तेमाल करें ने घर वाले
1: हां घर जी इस्तेमाल करें ने जमाना क्रीम वगैरह इस्तेमाल करें ने रहना
0: हां हां न्यूट्रिशन क्रीम इस्तेमाल करें ने
1: जी न्यूट्रिशन क्रीम इस्तेमाल करें जबरदस्त रिजल्ट दे आके दे रहना
0: हां तू कल उस ओके उस आके ना कि तू रिजल्ट देते हैं नहीं या नहीं देते हैं सी
1: हां रिजल्ट है दे रहना मैं पता करे ना घर के विच
0: हां हां
1: वादन बड़ा मजेदार रिजल्ट है जरे नो टेंशन फ्री
0: ना अच्छा अच्छा वो खुश है
1: हां हां चेहरे पे मलना नहीं होंदी जरी
0: हां हां
1: वो आ रहे ना
0: हां ये फर्क थी गए हैं हां
1: हां सीधा फर्क दे रहे ना जरे ना ये के
0: ओके जी तो आड़ा बहुत बहुत शुक्रिया सी कि तू आके मेरे नाल गान करे ने ने सी
1: दिल दे विच वाला हाल नहीं दिता जाना यार
0: हां यार दिल दी विच वाला हाल जो है ना बाद में दीते ने सी प्रोग्राम दी बात जो है ना तू क्यों डीते है ना
1: जी अच्छा ठीक है सही है यार वत खैर है तो वत मुलाकात करे सु
0: हां वत मुलाकात करे सु वत गपशप भी मरी सु
1: ठीक है
0: जी बहुत बहुत शुक्रिया जी बहुत बहुत शुक्रिया जी खैर हो जी बड़ी मेहरबानी मेरी सुने बेरा बड़ी मेरी मेहरबानी सी ओए होए सा मेरा बन सुनो اخوڑے را سخت دا گوری خا لاچے زکوم زکوم نو لکہ دک لکہ دا گرمی بتے رہی خا او کی زی نیکسٹ کلر اف دی شو گورسو دی رسرا السلام علیکم وعلیکم
1: السلام خان جی
0: جناب سو خبر کہ وے کم سے نا سرنگ جی
1: خان جی ٹانگ نا
0: ٹانگ نا جناب سو خبر کہ وے
1: حضرت بلال خبر کام فورم میں کال تک کرو فائلا
0: اچھا اچھا حضرت بلال سے سرنگی شی جوڑی بروبار یہ
1: برابر ڈیرا منا نہ ڈیرا منا مز کا
0: چھتا نہ تھا کال بولی نہیں چگو خدا مسلمان نو تو زبن گروری تو زبن دے سر گو توری باہر ال چی ہر سب نمبر دی کنا چاول اول ملاو شی چاول رس ملاو شی
1: جیسے مسئلہ جیسے مسئلہ مسئلہ ول نہ کوڈ رسوا
0: سرنگا استعمال کری خود ہی نہیں دی اچھا اسی ملکڑی دیدی مزیدار دی سوشا دی اسی ملکڑی زمگا نو ٹینشن شے
1: آو جا
0: سعید سی منا نا خوش آلے شے خا
1: او گانا با فرمائشا تلگا وی خاما خا
0: سرنگا
1: با گانا با تلگا وی خاما خا
0: کم آگانا
1: سا دل مانے والا
0: سرنگا
1: سا دل مانے والا گانا نگا
0: کابل مانے والا
1: آو جا
0: دا چا ویلی دا
1: سا
0: کوشش کوم خان چې تبلیغ کوم یې سیدو کنه پروگرام نو ان شاء الله کوشش کوم منسی چې در تبلیغ کوم سی اوکے سی نور کال سر تمک ویسی کم اسی مصر غلی ازر زر شامل کسی او دن لوا بات کی بیان تاسو 11 بجے جکم دا کلون سلسلہ بیا سٹارٹ کو مخصی انیلا فرام دیہان بھائی جان آئی لائک نوٹینشن کاسمیٹکس پاکستان اینڈ آئی لائک نوٹینشن کاسمیٹکس پاکستان شو ڈیر بنا نا زبان خوری خوشحال ہے